तेरी माया दंग मारन लग गई, बहुत ही माया है जी दंग मार दी है, किस तरह रोमे आ जाए कहीं भी माया का ही मनता है, माया का ही मान कर नहीं, ये तो वाहगुरु की बख्श, ये तो वाहगुरु की दात, ये वाहगुरु की अर्पण कर दे रही, पानी चलता पवित्र रहा है, तन चंगे पासे गुरु के लेखे लगता रहे, तब तो सुखदाई है, नाम कौन करना है सिमरन सत्संग करके लै, ये भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है, ये भी बाबा जी बच्चे कर रहे, ये कोई बीबी तारक माड़ा फेरी, रोटी का टाइम हो गया, प्रशादा तैयार नहीं किया, पति घर आए भगवान प्रशादा तैयार हो, क्योंकि टाइम है रोटी का खाने, उन्होंने कहा स्वामी मैं तो नाम पर जपती हूं रोटी आप पका के खाई, बाबा जी कहते थे इसका नाम नहीं है ये मनमत, तेरी माड़ा फेरी ये मनमत है, नाम की है, ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना प्रशादा तैयार करके पति ने अपने काम कर दिया, या उन्हें काम किया तो उसने भोजन तैयार कर रहे, ये भी सिमरन है, ये बाणी भी पढ़नी है, हर टाइम सतगुरु जी ने पहले पहले हर कोई जागे किसी महापुरुष ने किए, सारी दुनिया सारे जाग रही, दूजे पैरे भोगी, तीजे पैरे तस्कर जागे, तस्कर कहते चोर, तीजे पैरे तस्कर जागे, चौथे पैरे जोगी, तो समय जोगी से जागे, गुरसिख ने जाग रहे तम पिछ लगाती जागर जाके की करना, नाम दान इशनान जरा इशनान करना, ते बह के जपना सपना नाम कौन भी नाम दान इशनान जरा है, फिर मिठा बोलन निव चलन, नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता सही करता तेरे वर्गा कौन नहीं, मिठा बोलन ये अमृत पीता है तो रचना मिठास पड़ी है, मिठा बोलन निर्चल निमदार करे, गुरु के सिख का मन नीवा तो मत रजकरण चल गया तो मन ऊंचा हो गया तो मत नहीं तो ताइयों सिखी भी जी खुशबू है साढ़े अंदर घट गई, मिठा बोलन निर्चलन हथों देख के भला मनाए, तो देखे तो शुक्र करना पाचा तेरी कृपा, थोड़ा सोना खाव थोड़ा सोना से थोड़ा पैसा भी नहीं दिखे सिखता है कर्म थोड़ा सोना से थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए पे कितना थोड़ा खाई जी अगे अठ रोटियां खादिया तो सत खा ली, जे जे बारह घंटे सौने तो दस घंटे सौने कोई मिकदार नहीं, समीए ने बाबा जी की भी बेनती की, बाबा आनंद सिंह जी महाराज बेनती की महाराज आपके पास करो, बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़िया ही ना खते डिखा ही ना वो भी कोई खाने, बाबे ने किया है सबरत मिठे बनिए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है, जाको नदर करे बाबा हो खाना तुझी खुआर जित खाते तन पीड़िए मन में चले विकार, वो खाने की खत जे मन विकार ही बने आए हर मेरे पीड़े ही नहीं, मुसलमान रोजे रखते सिख रोज रोजा रखते रोदे का मकसद यह नहीं भी उदार आप कोई सोच, और रोदे का रखने का मतलब है शरीर की शुद्धि, शरीर की शुद्धि, डॉक्टर को जाने डॉक्टर साहब बुखार हो गए क्यों हो खटे निकार आते पर एक दिन फाका कर रहे दवाई मिल गई अपने
ہے رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے نہیں صرف شریف کی شدھی ہوا ہے شریف ٹھیک ہو جاتا ہے پر گرو سکھ تو روز روز ہے روز ورت رکھنا تو کہڑا تھوڑا کرو یہ شریف ٹھیک رہی ڈاکٹر کو جانے نہیں پہ بابا جی نے بدل کیتا اتنا تھوڑا کھاؤ جی نال شریر بوجھ نہیں نہ بنے تو اتنا تھوڑا سو جہاں سارا امرت کا سو کی نہ اتنا الم آبار الم سی تھوڑا سونا کھاونا تھوڑا بولن بولوت پائے ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پائے تھوڑا یہ بھی گرمت ہے پھر کھال کھائے سکرت کرے کرنا کھال کے سکرت کرے وڈا ہوئے نہ آپ کرائے گی گرو نے وڈیائی بخشی ہے تو جناؤں کا نہیں وڈیائیاں گرو والوں آؤ پھر ہمیں اچھ نہیں آتا آس کرتا تو جاگے آداب تمہاری جیو پھر سب تیرا کہو نانک سب تیری وڈیائی کوئی نہیں یہ گرو بخشش تو گرو دی وڈا ہوئے نہ آپ کرائے پھر پیسہ نکل سات سنگت مل گان دے رات دے نچل کر یہ دو ٹائم دے میرے کرد بھی کرنی کم کار بھی کرنا امرت رہے تو شام تاکہ گرو نال جڑنا ہے جس طرح تھی جڑ جڑ کے کرنا کی ہے شبد سرت پر جا کرے گرو نے شبد کی وچار سننی تو کرے سبگر پرچے من پر جائے پھر بھائی صاحب جی کہیں پھر سکھ کا جیون آسا نراش آسا رہتا ہوا کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کر چلا آسا نراش یہ سکھ ہے ادم کرے جس طرح تھی ادم کی زندگی کا سروپ کی ہے بابا جی بچن کرتے سن کر بندے تو بندگی جتر کٹ میں سا ہو بندگی کا سروپ حکم ہے آپ کیونکہ سروپ جتنے تک سروپ لکھنا نہ بڑے اتنے تک من جڑتا ہے تو نشانہ کوئی نہیں ہے نا سن تو بندگی کا سروپ جا ہے وہ ہے حکم سکھ جا ہے کرت بھی کرتا ہے نام بھی جپتا ہے بچیاں نال بھی پیار کرتا ہے سیر بھی کرتا ہے ہستا بھی ہے تنگے کپڑے بھی پاندا ہے گرو نال بھی جڑتا ہے یہ سب گرو کا روپ حکم منیے ہوئے پروان تا ختمے کا ہے بس بھائی سمجھا صاحبان نے تین دن واسطے کیا نہیں لیا سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیا کہتا ہے بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچ سید بدھو شاہ نے گرو کا حکم پڑھ کے سنایا وہ لکھا آیا کہ تھی دھرم کرو